0: और मित्रां दा प्रेम तोड़ देना यह माड़ी गल है। चुगली करके भाई किसी का काम ना बिगाड़ो।
1: तिग जीवन ए पाप है सुरग न लैके काल।
0: ए जेड़ा जीवन है ना बंदे दा है या भेड़े बंदे दा त्रिकार है उनू त्रिक जीवे त्रिकवास जीवास इस करके उनू ना तो स्वर्ग मिले ना सचखंड मिले उहदे लई तां नरक ही बने ने।
1: सिदक छोड़ गुर बचन हत दुख अणगणे पाल।
0: जिहड़ा गुरु तो सिदक छड़ दिंदा है ते गुरु दे बचना नू अणदिख करदा है ते उहदे मस्तक ते उत्ते तां अणगिणती पाप चढ़ जांदे ने।
1: दस करमन के साल से काया मन अर बाच।
0: मन बचन शरीर करके जिहड़ा बंदा दस करमां नू त्यागदा है।
1: चार बरन मैं साध सो जम ग्रह जाए न साच।
0: चारा बरना दे चो बंदा साधु रूप गिनिया जांदा है ओ जमदूतां दे वस नहीं पैंदा जिहड़ा मन करके बाणी करके शरीर करके ए अगे दसे होए दस पापां नू त्याग के रखदा।
1: हिंसा पर त्रिया पर द्रव तीन तजै ए दे।
0: ए देही दे कर्म तीन छड़े हिंसा करनी जीव घात करना पर त्रिया पराई स्त्री का संघ छड़ देना चंगा है। जीवां दी हिंसा माड़ी है ना करिया करो हिसाब देने पैंदे ने। पर द्रव पराया पैसा ये तीन आपां शरीर करके माड़ा काम जिहड़ा कोई भी करदा महाराज कहदे भाई ये काम ना करो।
1: बुरा न चितवै आनका अस्त वस्त न के।
0: बुरा ना किसी का चितवे जिहड़ी असत वस्तु है उहदे ते भरोसा ना करे।
1: पर नारी चिंता तजै तीन मन ती त्याग।
0: ये तीन मन दे त्याग ने के पर स्त्री दा चिंतन करना ये छड्डे और जेड़ा है फिर पहला कहतियां दो चीजा बुरा ना चितवे आनका एक असत वस्तु ते भरोसा नहीं करना जिहड़ी झूठिया चीजा ने। तीजा है पराई स्त्री का चिंतन करना मन दे अंदर ए माड़ा है।
1: परुख असत सलागन अर्थमंद तजवाग।
0: हुण कहिंदे परुख हुंदा है कठोर बचन कहने ए माड़े ने। किसी नूं कौड़े कठोर बचन ना बोलो। महाराज कहिंदे मेरी तां इही सिख्या सारिआं नूं जिथे जाए बही है भला कही है भला बचन करिआ करो मिठे बचन बोलिआ करो। असत हुंदा झूठ झूठ नहीं बोलना। सालाग नह जिहड़ा सलौता तो उल्ट की हुंदी निंदा निंदा नहीं करनी। कहिंदे उह जिहड़े बचन ने जिन्हां करके तुसीं बोली जाओ तुहाडा भी सिर दुखण लग जे ते दूजा भी सुण सुण के दुखी हो जे उहदा की फायदा बोलण दा। उह सुनना नहीं चाहुंदा रोक रोक सुणाउंदा। वाचल तां कहिंदे ने इहनूं बहुता बोली चलना अर्थमंद वाग उह वाग जिहनूं बोलदे आप दुखी हो जावे थक जावे सुनन वाला भी मंद पै जावे अक जावे। वह कहिंदा भी मेरी कविता तू कल्ले ने सुनी बह के। वह कहना जी मेरियां तां दरियां दुरियां इत्थे ने मैं तां वह लैण लई बैठा मैं कहनूं कविता सुनन बाकी दुनिया सारी चली गई। इस करके कहने जबरदस्ती किसी ने अपनी गल ना सुनाया करो।
1: पीछे भूला बख्शी है सदा करे दृढ़ मूड़।
0: एक बंदा तो गलती हो गई वह कहना जी मैं भुल गया जी गलती हो गई कहने वह बख्शिया जाता। एक बंदा गलती करके कहना मैं करूंगा तैं की लैना जा मैं कीती नहीं गलती मैं ठीक हां। महाराज कहने मूर्ख आदमी है पत्थर दिल है वह नहीं बख्शा जाता जिहड़ा वह गलती करके इन्ना तां मानदा भी गलती होगी मेरे पासों।
1: कहनी ए रहनी सदा श्री गुरु बख्शी गुड़।
0: सच्चे पातशाह ने खालसे नूं सार रूप सो साडा सिख जो पिछली तुक विच सारा बचन आया है वह तरन का एक उपाओ असी दसिया सारिआं नूं। यह डुबण की कोई रीति नहीं दसी इहदी कमाई करो जिन्ने बचन कहे ने वध तो वध कोशिश करो कि गुरां दे बचन नूं असी कमाईए।
1: नाम जपन दृढ़ साधना सिख हमारा सोए।
0: साडा तां उही सिख है जिहड़ा नाम जपदा है दृढ़ साधना करदा दृढ़ होके पाठ करो समां खराब ना करो। अपना कलयुग ने समा खराब करना आपने वध तो वध समा नाम बाणी सिमरन दे विच लाउणा है।
1: तरन उपावता एक डूबन कहे न कोए।
0: महाराज कहने मैं तुहानू तरन दे उपाओ दसे ने इस प्रसंग विच डुबण दा कोई उपाओ नहीं दसिया। ये जिन्ने भी प्रसंग कहे
2: جنے گن کہے نے دھارن کرو بھائی یہ بندہ تر جاتا ہے.
1: سمتا نمتا بنکتا صدق سابتی جائے.
2: ہر جی سمتا ہوں سم درشٹی ہونا سارے ایک پرماتما دیکھنا, پھر نمتا ہوں نمرتا, ادو بعد بنکتا ہوں سرلتا. یہ جڑے نا چنگے چنگے گن اپنے من دے اندر لیاؤ, یہ اپنا صدق بھروسہ ثابت رکھو. ثابت ہوں 100% گناں دے اتے رکھو.
1: سو میرا نت ملیو موئے من تن موئے تس آئے.
2: وہ میرا سکھ ہے, وہ مینو روز ہی ملیا ہویا ہے, من تن کر کے وہ میرا سکھ ہے.
1: مرنے کا سہسا نہیں جیون لینا نام.
2: ہوں ایک بندے وہ نے سنسار دے اندر کہ مرن دا انہوں ڈر ہی نہیں, انہوں دے اندر بالکل ڈر نہیں. جی مہاراج نے بچن کیتا نا, جس کے سر اوپر تو سوامی سو دو کیسا پاو ہے. اگے آنا بول نہ جانا مایا مد ماتا مرنا چیت نہ آوے. اتے ارتھ تو ویسے ہو رہا پر نال رلدا ملتا کر کے لایا پی. کئی بندیاں دے من دے اندر مرنے دا سنس ہی نہیں بھی میں مرنا بھی ہے. پٹھے کام ہی کری جاندے نے, کدے نام جپیا ہی نہیں ہے جنہ نے.
1: سبھی دکھ سنس کت میں موہے بگارا کام.
2: وہ ساری زندگی سارے کام جڑے کرتے ہیں پٹھے کام, موہ دے وچ فس کے کرتے ہیں. موہ کر کے انہوں کا کام بگڑیا ہے موہ وچ, کیونکہ جنہوں مرنے کا کدے پہ نہیں آیا, جیونے کدے نام نہیں جپیا. وہ سنسار دے لوگ آشکت ہو کے جنہیں جیونے نام نہیں جپیا انہوں مرن کا کوئی پہ نہیں. سارے دوشوں میں آشکتی کا کام کا موہ کا جی نے کام بگاڑ دیتا ہے. الٹ کام بھی کہنے جہے بندے نے موت کا ڈر نہیں رکھا نام ہی جپیا وہ تو تر گیا. جی نے موت کا پہ نہیں رکھا ماڑے کام کیتے نے وہ بندہ نہیں تریا.
1: آدے کی اپما برے بری خوشامد نت.
2: کھا کے اپما کری جانی, خوشامد کرنی, پھر خوشامد کر کے کسی تو کھانا, پھر اس طرح دیا جہاں گلان نے کل یوگ کے وچ ایسا نہیں کرنیا. ایویں کھام کھا کھا کے پھر اپما کرنی بھائی بہت اچھا سی بھی اگے واسطے بھی آواں گے تیرے کو پھر بھی کھوائی, خوشامد کرنی. مہاراج کہنے ایسا گلان تسی نہیں کرنیا. ہاں
1: برا بہت بولن ادک برا پربتی مت.
2: بہتا زیادہ بولنا بھی ماڑا ہے, اس کر کے ایک تو بہتا بولنا نہیں بہت نہ ہی بولنا. روز کہنے شری آنند صاحب دے وچ ایک پربتی دا بہتا متر نہیں بننا, پربتی ایسے ہی ہوندے نے.
1: نام نہ چھوڑے شاستر ہت سکھ سمالا ہو.
2: ایک تا میرا سکھ جے بننا, ایک تا نام نہ چھڑے, نام جپی جاوے جپی جاوے. ایک شاستر نال پیار ضرور کرو, شاستر دا ہمیشہ تیاگ ہی کردیا. ہوں کیڑی چیز گرہن کیتی ہوئی ہے, اشنان ہے تاں ڈرتے ہیں, سویرے نہیں اٹھتے, شاستر دا تیاگ کری پھرتے ہیں. کرپان چبھتی ہے سانو اسی تاں نہیں پاؤندے, نام بھی چبھدا نام بھی نہیں جپتے. تو مہاراج کہنے پھر میرا کہڑا سکھ ہے, جے نام جپے گا شاستر گرہن کرے گا ککار گرہن کرے گا پھر سکھ سمالا ہاں ہاں. کہنے پھر میں انہوں ہمیشہ یاد رکھاں گا.
1: مجھے ترک نہ کیجئے میری کرے نہ سو.
2: مہارا ستے پاتشاہ کہنے میری سو نہیں کدے کھانی, اس کر کے جیڑی میری سو کھانی ہے نا یہ نقصان. حجتاں تے ترکاں نہ کرے کدے بھی من دے اندر, لوکاں نوں حجتاں کری جانیاں ترکاں کری جانیاں, ایسا کرم نہ کرے. سو اس پرکار ساتھ سنگت جی مہاراج نے بخشش کیتی ہے, بہت کچھ سمجھاؤں دے ہر روز. ستگرو مہر کرے یہ کہنے سکھی این ڈونگی ہے سکھی. ادا تو بتھیرے سکھ پھرتے ہیں, دیکھ کے کئی بار من چاہتا اخبار چ بھی بیٹھے بتھیرے اخبار فوٹو دن والے سکھ, آپ بھی بیٹھے ہاں ہور بھی. بھائی دیوا لے کے لبھی ہے تو سکھ کتنے سکھ لبھتا ہے جا جی چن گن ہو. اس کر کے مہاراج سچے پاتشاہ اگے بےنتی کریے, مہاراج سانو بھی سکھی بخشو, نام کی دات بخشو. جی سکھی نہیں بخشنی تو مہاراج سکھان کی دھوڑ بخشو. گرسکھا کی ہر دھوڑ دے ہم پاپ